0: इन बच्चों को गले लगा करके राह दिखाने का। ये गुमराह बच्चे हैं, उनको राह दिखाना हमारा काम है। उनको सजा देना, अदालतों के चक्कर कटवाना, समाज में उनको प्रताड़ित करना, इससे हम परिस्थितियां नहीं बदल पाएंगे। मैं उन्हें माफ करना चाहता हूं। समाज भी मेरी इस बात को स्वीकार करे, क्योंकि मेरे मन में एक ही भाव है, कभी कभी दांतों तले हमारी जीभ आ जाती है, खून निकल आता है, लेकिन हम दांत तोड़ते नहीं है, क्योंकि दांत भी हमारे हैं, जीभ भी हमारी है, बच्चे भी हमारे हैं, उन्हें राह दिखाना हमारा काम है। गुमराह को राह दिखाना कठिन होता है, लेकिन कठिन काम हमको करना है, और इसलिए आओ, मैं इन बच्चों को कहता हूं, बच्चों आओ, हम देश के लिए साथ मिलकर के आगे बढ़े, कुछ नया सीखें, गलतियों से भी सीखें, अपने सपनों को लेकर के चल पड़े। देश बहुत आगे बढ़ रहा है, आगे बढ़ने वाला है, और आपका भी आगे बढ़ना निश्चित हो, यही मेरा सपना है। मैं आपके लिए जीता हूं, आपके उज्ज्वल भविष्य के लिए खपता हूं। आओ हम मिलकर के देश को आगे बढ़ाएं। बहुत बहुत धन्यवाद दोस्तों, बस आओ, गलतियों से सीखो, आगे बढ़ो।
1: विशेषकर जो हमारा युवा वर्ग है, वो सोचता है शायद भारत हमेशा ऐसा ही था, जिसे हम स्वतंत्रता कहते हैं, शायद उनको लगता है कि स्वतंत्रता केवल वह करने की जो आपकी इच्छा है, स्वतंत्रता ये नहीं थी। आज का अगर हमारा यूथ, आज का अगर हमारा भारत का हर वो, अगर इतने कष्ट, इतनी सदियों की पीड़ा के बाद अगर देश को आजादी मिली है, तो मैं इसको शक्तिशाली बनाकर ही रहूंगा। मैं इसे जीवन के आखिरी सांस तक मैं इसके लिए जो भी कर सकूंगा करूंगा। इस भावना को अगर आज हम अपने समाज में, अपने युवाओं में, अपने आने वाली पीढ़ियों में अगर वो कर सके, तो ये हमारा बहुत बड़ा कंट्रीब्यूशन होगा।
2: అలాంటి ప్రధానమంత్రిని చాలామంది ఆయన మీద మాటలంటా ఉంటే, ఆయన్ని అనకూడని మాటలంటా ఉంటే నా గుండె కదిలించేసింది, నా కన్నీళ్ళు వచ్చినాయి, బాధ వచ్చింది. దేశం కోసం కష్టపడే వారికి ఇవా చివరికి మనం ఇచ్చేదేని? కొత్త తరానికి ఏం తెలుసు? ఆయన పడ్డ కష్టం, ఒక్కరోజు కూడా సెలవు తీసుకోలేదు మన ప్రధానమంత్రి గారు. ఈరోజు పెట్టుబడులు వస్తున్నాయి మనకి, ఒక్కరోజు కూడా సెలవు తీసుకోలేదు. శత్రు దేశాలు, మన అభివృద్ధికి ఈర్ష్యపడే పశ్చిమ దేశాలు, వీటన్నిటినీ తట్టుకొని ఒకవైపు విదేశాల్లో ఉండే శత్రువులతో పోరాడాలి, దేశాన్ని అభివృద్ధి పదంలో తీసుకెళ్దామంటే అంతర్గత శత్రువులతో పోరాడాలి. అలాంటి వ్యక్తికి మనం ఇవ్వగలిగేది కేవలం మేమున్నాం మీ వెంట, మీ మీద మాట పడితే అది మా మీద పడ్డట్టే, అదే మన వారికి ఇవ్వాల్సింది.
3: Well, Prime Minister's new video message saying that he has forgiven the students who abused him during the Jantar Mantar protests has triggered a full-blown political showdown. In the video, the BJP and its allies have rallied behind the remarks, with NCP calling the message an act of magnanimity and saying the country's youth need direction, not condemnation. But the opposition has hit back sharply. Congress says that the issue is not about Prime Minister Modi's pardon, but about why lakhs of students felt unheard and pushed to such an extent and anger in the first place. P. Chidambaram, on the other hand, questioned whether Prime Minister Modi would also forgive the abusive BJP trolls online. Meanwhile, Shiv Sena UBT has asked who had even sought forgiveness in the first place, insisting the students were fighting for justice.
4: Pahili goshta manje vidyarthyanvarti hi vel jani andli kya Modi ji ne Amit Shah ni vidyarthyanchi ani vidyarthyancha kutumbyanchi maafi magitli pahije. याचं कारण ज्या पद्धतीने विद्यार्थ्यांना ताटीला खिळे लावून मारण्यात आलं, त्यांच्यावरती छऱ्यांच्या बंदुकीने हल्ला केला गेला, अश्रुधूर सोडला गेला, एवढंच नाही तर अत्यंत वाईट पद्धतीने पुरुष पोलिसांकडनं त्यांचे कपडे फाडले गेले. ज्या पद्धतीने तो व्हिडिओ मी पाहिला, एक ती मुलगी पुढे जाते आणि तो पोलीस पाठवून कसा तो मला बोलायला सुद्धा लाज वाटते. ज्या मुलांनी नीटच्या म्हणजे काय बोल म्हणजे आपण ऐकायला सुद्धा अंगावरती शहर येत होते तर त्या मुलांचे भोगले आणि त्यांची मागणी काय आहे की शिक्षण पद्धतीत सुधार. साधी मागणी होती जे तुम्ही आत्ता करताय ते तुम्ही पहिल्या दिवशी त्यांच्याशी बोलून करू शकत होतात पण तुम्हाला अतिरेक्यांशी बोलायला पाहिजे पाकिस्तानांशी बोलायला काय वाटत नाही पण आपल्याच देशाचे जे भाग्यविधाते आहेत त्यांना तुम्ही झुरळ म्हणताय त्यांना तुम्ही भरकटलेले म्हणताय काय पुढे देश चालणार कसा.
3: Now, if you open your social media accounts during the Lok Sabha debate on the Public Examinations Amendment Bill, you might have thought that you were scrolling through an Instagram comment thread. In a historic shift in the parliamentary rhetoric, MPs across both the Treasury and the opposition benches treated traditional Hindi idioms for internet native slang. But for India's Gen Z voters, is this slang adoption building genuine connection or is it just creating content for the feed? NDTV's Reet Kaur Sahani brings you this special report.
5: The protests at Jantar Mantar saw hundreds of Gen Z protesters raise their voices, using the platform most palatable to them. Students made reels on viral trends, raised slogans, danced, and even sang songs to make their voices be heard. The protest was arguably one of the biggest demonstrations from a generation that forms the future of the Indian electorate. Although the demonstration concluded with the resignation of the Union Education Minister, its after effects spilled inside of the Parliament. As the debate regarding paper leaks reached, we saw parliamentarians speak in a language that hadn't been spoken before. The language of the Gen Z.
6: Modi ji clocked it and provided a legislative solution.
7: Andolan kyun kiya aapne? Unko FOMO hua, FOMO. Fear of missing out.
8: Pura ye pradarshan ho raha tha bachchon ka. Rahul Gandhi ji ko pura political FOMO ho gaya.
9: Hum jo Dilulu ke bare mein bol rahe na, aap bhi us Dilulu mein na rehna ki wo aapke saath hai.
5: Not just the parliamentarians. The Prime Minister's Instagram strategy has also become a talking point, with the Prime Minister using the platform to speak with Gen Z, whom he refers to as his friends.
0: Hi friends, aaj to man karta hai bas aapse hi baatein karu.
5: As politicians move away from the conventional parliamentary language to something more casual and relatable, NDTV asked Gen Z whether the adoption of lingos by legislators had any impact on how they would like to be spoken to.
10: Gen Z बहुत straightforward है, सबके अलग point of views होते हैं। जब तक वो communication नहीं करेंगे, तो वो कैसे समझेंगे चीजें? और हम कैसे बता पाएंगे? एक communication तो key होता है हर चीज का।
11: Yeah, in our own way, like Gen Z slangs would be better. We'll connect them in good way if they talk to us like that only.
12: I don't think so. It is working because it after the protest they started using it as per what I know. So I feel it's more of a performative kind of thing, and they want to just they want to make them show like they are relatable to the Gen Z. So I don't think it's working.
13: I do think that they should use more of social media. It should be more like reels based or. Should be like के उनकी जो problems है उसके regarding बात करें और उन्हें ऐसा ना दिखाए कि आप useless हो.
14: But over the past couple of days, we've seen a wide variety of things, from the Prime Minister releasing late night reels to member parliaments using Gen Z lingo inside of the Parliament. As the youth form the largest demographic in the country, one thing remains crystal clear: that to win the elections, the politicians will have to nail their campaign and win the hearts of the young Indians, or else they could risk sitting in the opposition. This is Reet Kaur Sahani reporting from New Delhi for NDTV.
3: Well, a major anti-terror operation is underway in Jammu and Kashmir's Kulgam after a terrorist targeted migrant workers at a brick kiln, killing two laborers from Chhattisgarh. Former Jammu and Kashmir Chief Minister has made an explosive claim about the attack and asked, why is it that the attacks happen only when the restoration of statehood is demanded? Meanwhile, security forces have cordoned off the area and launched an extensive search operation to track down the attackers. Investigators suspect that the involvement of Pakistani-backed terror outfit Lashkar-e-Toyba with operatives Latif Bhatt and Waris are emerging as the key suspects. Meanwhile, Jammu and Kashmir Chief Minister Omar Abdullah has strongly condemned the attack and announced an ex gratia of rupees 10 lakh each for the families of the victims, assuring that those behind the killings will be brought to justice.
15: Iski tahqiqat honi chahiye. اور ایمانداری سے تحقیقات ہونی چاہیے کون مارنے والے.
16: اس سے پہلے بھی پولیس والے کی اس پہ اٹیک ہوا ہے.
15: مجھے نہیں پتا یہ کیوں اس وقت ہوتا ہے جب ہم لوگ سٹیٹ ہوڈ مانگ رہے ہوتے ہیں.
17: یہ ایک بڑی افسوسناک بات ہے کہ باہر سے جو لوگ کشمیر میں کام کرنے آئے تھے, تھوڑی عزت کی روزی روٹی کمانے آئے تھے, ان بے گناہ لوگوں کو اس طرح نشانہ بنایا گیا. اس حملے کی جتنی نندا کی جائے کم ہے. پیسہ دے کے نہ اس حملے کو کم کیا جا سکتا ہے, نہ ان کے گھر والوں کو جو تکلیف کا سامنا کرنا پڑا ہے اس میں کوئی کمی آئے گی. لیکن یہ ہمارے طرف سے ایک چھوٹی سی کوشش ہے کہ اس مشکل دور میں ہم تھوڑی سی ان کی مدد کریں.
18: میں کیا کروں, میرے پاس الفاظ نہیں ہیں. لوگ وہاں سے مزدوری کرنے کے لیے آتے ہیں, اپنے بیوی بچوں کا پیٹ پالنے کے لیے آتے ہیں. یہ بھی ہم جیسے انسان ہیں. ہمارے جو لوگ یہاں مزدوری کرتے ہیں, کام کرتے ہیں, اپنے بچوں کو پالتے ہیں, اتنی دور یہ کیوں آتے ہیں؟ کیونکہ شاید وہاں ان کا روزگار نہیں, یہاں کشمیر میں ان کو روزگار ملتا ہے. تو ایسے میں ان کو اس طرح سے گولیاں مار کے ان کو, میرے پاس الفاظ نہیں اس انسیڈنٹ کو کنڈیم کرنے کے لیے. مجھے لگتا ہے کہ یہ سلسلہ رکنا چاہیے. اور جو سیکورٹی ہے, جو یہاں اتنا سیکورٹی کی وجہ سے لوگوں کو اتنا عذاب ہے لوگوں پہ, اس کے باوجود یہ انسیڈنٹس ہونا, مجھے لگتا ہے کہیں نہ کہیں سیکورٹی میں کوتاہی ہے. اور دوسری میری یہ گزارش ہے کہ ایک تو یہاں کی جو گورنمنٹ ہے اس کو ان لوگوں کو معاوضہ دینا چاہیے, وہاں کی تو دے گی دے گی. دوسرا, اس کا باضابطہ انویسٹیگیشن ہونا چاہیے. یاترا کی وجہ سے اتنی سیکورٹی ہونے کے باوجود ایسے انسیڈنٹس کیوں ہو رہے ہیں؟
19: میرا ماننا ہے کہ سمویدھانک طور پر بڑی پوسٹ کے اوپر رہنے والے پورو ہمارے مکھیہ منتری جی, ان کے دھیان میں رہنا چاہیے کہ ان ایجنسیز کے کارن ہم لوگ سرکشت ہیں, یہاں کا واتاورن سرکشت ہے. دیش کے پردھان منتری نریندر بھائی مودی جی کے نیترتو میں کاریہ جو اس دیش میں ہو رہا ہے, جس کے کارن ایک اچھا واتاورن بنا ہے. ہم سب جانتے ہیں اور پاکستان بھی جانتا ہے کہ ہر بار جیسے پیچھے آپریشن سندور اس نے بھگتا ہے, اس بار بھی بھگتنا پڑ سکتا ہے. دیش کے پردھان منتری جی, اور میرا تو یہ ماننا ہے کہ ان ویروں کی جو شہادت ہے وہ کبھی بیکار نہیں جائے گی. جو لوگ بھی اس کے پیچھے ہیں, چاہے وہ دیش ہے چاہے وہ لوگ ہیں جس نے ان گھٹنا کو جو ہے انجام دیا ہے, وہ کسی بھی طریقے سے بخشے نہیں جائے.
20: دیکھیے, آتنکواد آتنکواد ہے. آتنکواد کسی کا ہمدرد نہیں ہو سکتا ہے, ڈاکٹر فاروق عبداللہ صاحب ہوں یا میڈم محبوبہ مفتی صاحبہ ہوں. غیر ذمہ دارانہ بیان نہیں دینے چاہیے. پولیس کے پاس پختہ ثبوت ہیں. آتنکی حملے کے ترنت بعد ٹی آر ایف, دا ریزسٹنٹ فرنٹ, جو آتنکی سنگٹھن ہے, اس نے ذمہ داری لی ہے. چند دن پہلے لال چوک میں جو آتنکوادی حملہ ہوا, جس میں پولیس کے جوان ہیڈ کانسٹیبل عاشق قریشی صاحب کو نشانہ بنایا گیا, اس کی سی سی ٹی وی فوٹیج آئی ہے. اور یہ ڈاکٹر فاروق عبداللہ صاحب اور میڈم محبوبہ مفتی صاحبہ کو کوئی غیر ذمہ دارانہ بیان نہیں دینا چاہیے. آتنکواد آتنکواد ہے. آتنکواد نے کشمیر کو لہولوہان کیا ہے.

0: میں نے کم بیک کیا ہے تو مجھے فرسٹ ابھی تو بہت زیادہ ایکسپیرئنس ہو رہا ہے. جیسے اگر فرسٹ راؤنڈ سپلٹ میں چلا جاتا ہے تو کول مائنڈ سے رہ کے مینٹلٹی کے اوپر بھی کام کرتے ہیں ہم, تو اس سے کوئی دقت نہیں ہوئی, میں نے کم بیک کر لیا تھا آرام سے.
1: اچھا لگ رہا ہے, بہت اچھا لگ رہا ہے. اس امید سے آئے تھے گولڈ لے کے آنا, لیکن ہمیں وشواس تھا سبھی کو, حالانکہ کچھ باکسر ہمارے تھوڑے کچھ اس سے رہ گئے, لیکن اگلے آنے والے ایشین گیم میں ہمارے سے زیادہ میڈل آئیں گے ہمیں وشواس ہے. جاتے ہی ایشین گیم کے لیے ہمیں کیمپ لگے گا تو وہاں پہ جانا ہے پہلے. میڈل اپنے ماں باپ, چاچا, کوچ اور سبھی اپنے دوستوں کو, انڈیا کو.
2: سب سے بڑی میرے لیے خوشی ہے, یہ سب سے بڑی جیت ہے کہ انڈیا جیتنا چاہیے. میں میڈل لوں یا نہ لوں یہ میرے لیے بڑی بات نہیں ہے, کہ انڈیا میڈل لے رہا ہے یہ میرے لیے بہت بڑی بات ہے. تو ابھی بھی میں کوشش کر رہی ہوں کہ میں اور کھیلوں, اپنے دیش کے لیے میڈل لاؤں. میں موٹیویٹ ہوتی ہوں میرے جونیئر سے, وہ لوگ اتنا ہارڈ ورک کر رہے ہیں, میں نہیں کر پاتی ہوں, تو میں دیکھتی ہوں کہ مجھے بھی اور زیادہ ہارڈ ورک کرنا ہے, مجھے اپنے دیش کے لیے اور میڈل لانا ہے. میں یہ میڈل ہمارے جو فلڈ میں بہت سارے لوگوں کو جان گیا ہے ان لوگوں کو میں ڈیڈیکیٹ کرنا چاہتی ہوں.
3: ابھی تو اچھا لگ رہا ہے گولڈ میڈل جیت کے, لیکن باؤٹ میں تھوڑا منوبل ہو گیا تھا کہ پہلا راؤنڈ 5-0 ڈاؤن ہو گیا تھا, تو تھوڑا پریشر آ گیا تھا. تو یہ تھا کہ باؤٹ جیتنی ہے کیسے بھی کیسے کر کے, اور باقی جو سپورٹ کرنے آئے تھے ان کا بھی دھنیہ واد, ان کے لیے میڈل جیتا ہے.
4: تھوڑا چوک گئے ہیں اور یہ کمی میں ایشین گیم میں پوری کرنے کی کوشش کروں گا. میں نے اپنا بیسٹ دیا تھا اور انگلینڈ کے اور میرے کی فائٹ کھینچی ہے اور تھوڑی چپ رہ گئی ہے, یہ میں ایشین گیم میں پورا کروں گا.
5: اپوننٹ کافی ٹف لگ رہا ہے, فائٹ ابھی کافی ٹف.
4: ہاں, یہ ساؤتھ پا تھا اور جو اپوننٹ تھے اپنے آرتھوڈاکس تھے, تو ساؤتھ پا کے ساتھ اتنا ہم کھیلتے نہیں ہیں, تو جو پلاننگ کی تھی وہ مطلب پوری ہوئی تھی, مطلب پوری ٹپ آؤٹ چلی تھی اور اچھا لگا میرے کو کھیل کے, میں نے اپنا بیسٹ دیا ہے.
6: Proud moment for our country and it's proud moment for every Indians and every boxers goes and getting the gold medal and Janagana Mana comes, it's a, you cannot say in a one word, it is an exciting, it's a proud moment for us. I'm so happy that they have we had 38 medals and out of that 13 gold medal and 17 silver and then 38 medals, and this is very limited events here it is happened, you know, 10 events only, but our major events is outside, so maybe in the 2030 maybe we'll come down again, and this is a very very big achievement and great achievement from our athletes.
7: So if there's one man who must be chuffed, it's Ajay Singh, president of BFI. 7 gold medals and 6 all other sports combined, 13 in all, Ajay Singh's sport has contributed 7 and catapulted India to the 4th position. You must be over the moon.
8: We are absolutely delighted, and we are delighted that we were able to contribute to the country's kitty. I think one other really important thing for us is that with 7 golds and 3 silvers, this is the highest ever medal haul by any country in Commonwealth Games history.
7: Let's repeat this. 7 golds and 3 silvers, highest ever medal haul by any country in the history of the Commonwealth Games, and we are talking 1930 to 2026. Now that's incredible.
8: Incredible, incredible, and kudos to all our wonderful young players who played with such grit and determination.
9: Let's just get you more news coming our way. In fact, when we talk about the very latest, and this is in regard to, in fact, let's talk about the athletics, and that is Rana, who won the men's F57 para shot, put gold with a season best effort of 13.4 meters. This is leading an Indian 1-2, as of course we also had Shubham Joyal there claiming silver with 13.28 meters, India bagging a golden 1-2 in the parashot put at the Commonwealth Games.
10: Bhartiya khiladiyon ne Glasgow Commonwealth Games mein tehlka macha diya hai, aur khas kar jo para sports hai, para athletes ne, unhone kamal ka kaam kiya. Suman, aap se shuru karte hain Rana, ki آپ کی ویڈیو ہم نے دیکھی ہے, کیسے آپ مائنس میں, پونچھ میں آپ کا مائنس میں آپ کا پاؤں چلا گیا تھا, اور اس کے بعد یہاں آ کے آج میں نے دیکھا جب آپ فلیگ اوپر جا رہا تھا تو آپ پہلی بار مجھے تھوڑا ایموشنل لگے, بہت اچھا سفر رہا. یہ
11: جی سر, بہت خوش لگ رہا ہے, اتنا بڑے منچ پر انڈیا کے لیے پرتیش پردیا کرنے کا टाइम मिल रहा है और देश के लिए और पीसीआई साई सभी को मतलब मेडल देने का मौका मिल रहा है, इसमें बहुत खुश लग रहा है।
10: शुभम आपकी भी कहानी शानदार, आप एसएसबी का इंटरव्यू देने जा रहे थे और वहां से मेडल तक, ये कितनी बड़ी बात है आपके लिए और कितना आपके लिए आपका आपका लिए कौन इंस्पिरेशन रहा? आप तो बहुत सारे लोगों के लिए इंस्पिरेशन बन गए।
12: सर मुझे ऐसा लगता है कि ये बहुत बड़ी अचीवमेंट है क्योंकि आज से एग्जैक्टली 4 साल पहले 1 अगस्त 2022 को मेरा अबव द एम्पुटेशन हुआ था एंड उस समय मैं आर्मी में था, आर्मी में अभी भी हूँ। तो मैं आर्मी कैडेट कॉलेज का मैंने एग्जाम दिया था, मैं रिटर्न मैंने क्लियर कर लिया था, इंटरव्यू जस्ट मेरा 1 हफ्ते बाद था एंड उससे पहले मेरा एक्सीडेंट हो गया। तो उस समय मुझे बहुत ही होपलेस और एमलेस फील हो रहा था, बट मुझे मैंने ये नहीं सोचा था कि एग्जैक्टली 4 साल बाद मैं कॉमनवेल्थ खेल रहा हूँ एंड नॉट इवन खेल रहा हूँ बट मेडल भी लेके दूंगा देश के लिए, मैंने बिल्कुल नहीं सोचा था।
10: राकेश जी, इन दोनों को तैयार करना और जो आम प्लेयर को तैयार करने में आपको क्या लगता है किसको ज्यादा मुश्किल है, जो खासकर इन जैसे प्लेयर्स को आप जब तैयार करते हैं?
13: हाँ सर, इन लोग का मुश्किल तो नहीं है सर, बेसिकली ये लोग आर्मी वाले हैं मेन, तो पहले अंदर से पैसे वैसे बहुत स्ट्रॉन्ग है तो इनपे थोड़ा सा काम करने में इन्होंने रिजल्ट दिया, ज्यादा मेहनत करने की जरूरत नहीं इनके ऊपर, ये वैसे ही मोटिवेटेड बहुत हैं, तो इनपे थोड़ा काम किया हमने और सक्सेस हुए। ये
10: क्या बात है और ये सब कितना मोटिवेट करते हैं। सच्चा सर आप में एक बहुत खास बात है, मैं पिछले 10-15 साल से देखता हूँ आप जिस प्लेयर के बारे में बोलते हैं मेडल मिलेगा तो उसको मेडल मिलता है, और आपकी बात मैं ऑफिस में करता हूँ तो ऑफिस को लगता है कि जैसे मुझे बहुत जानकारी है मेरे जो दोस्तों को लगता है, जबकि क्या अभी और कितना आपने 3 गोल्ड बोला था जाने से पहले, 3 तो हो गए और एक्सपेक्ट करें?
14: टीम में कोई भी एथलीट को मैं एक्चुअली थोड़ा टेक्निकली भी देखता है, उसका क्या दम है उसका सब कुछ मेरे को थोड़ा सा पता चलता है। इसी में खुद इंटरनेशनल एथलीट था वो मेरे को पता चलता है ये एथलीट का इतना दम है। मेरा साथ राकेश जी था, हम भट्ट को दोनों इस ये दोनों का इवेंट का टाइम में भी हम देख रहा था, ये एथलीट का कोर इतना अच्छा है, ये इतना फेंक सकता है, इतना इसका कोर नहीं है इतना ही फेंक सकता है। मैं वो दूसरा खिलाड़ी का भी मैं एनालिसिस करके बोलता था एंड अगेन ये दोनों सुमन और राणा दोनों अच्छा प्रैक्टिस किया है। शुभम हमारे को कोई भी किसी को भी मेडल आए तो गोल्ड एंड सिल्वर ही सोच रहा था। इस टाइम में आप लोग को एक बोलना चाहता है, आज डिफेंस को बहुत मैं धन्यवाद।